अच्छा जी वानी आउट ऑफ टाउन वाला दस्तकार देखा ना छे अक्सर जुन के इंसान कामयाबी की या जुन के बमक के बानिजी का ना तो आगे सर के तासु ख्याल करे हुए या अक्सर डेढ़ रुखल को सरा मलगरत्या चिकम भी अगर यो मलगरी हुई दगमीन चिकम दे अक्सर दे यो मलगरी हुई दग सपोर्ट दग द हर संग सपोर्ट का अगवाड़ी अक्सर ये उदासी मलगरे विच आगा आगा सपोर्ट की आओ पमख पोलान दिवानी जान सर बूजी पमख पोलान दिवानी चिकम दे अगले तरक्की वर कई नो आया चिकम दे दमलगरी अक्सर पशुन के डेर जात का किरदार भी और डेर जाते ही खबरी भी अक्सर जमुंग दास डेर मलगरी भी चागा मुंगा पजवन की सपोर्ट कई मुंगा जान सर चिकम दे कामयाब है आप मुंगे दस डर राजू नवाई मुंगा आगे तवाई ले शु आगे यो ट्रस्टेड इंसान वे यो ट्रस्टेड मलगरे वे नो आया दस इस्तास सुखता दस इस्तास सुख मलगरे इस्ता आप पजवन के ची आगे बानी तासु ट्रस्ट कवले शे आगे बानी तासु इतिमात कवले शे आओ आगे चिकम दे تاسو یو خمل گریبی نو مطلب بیدار چنن بتا سما ته خپل اغ ملګری نوم اخلی چې غسر تاسو د ملګرتیا د بچپن نه دا یا چې کوم د سکول د کالج یونیورسيټي د ټایم نه دا او اغه تاسو یو خو او یو بیسټ ملګری دی

Bismillahirrahmanirrahim. Assalamualaikum and very warm welcome to all the sweet listeners of Radio Pagam 97.4 Pahadpur, Global FM 91 Dera Ismail Khan and Radio Aman 88.4 Time. Ji jinaab, teen radio station aur ek awaaz, aur ye awaaz kis company ki hai? Ye awaaz hai Kesan Naturals Pakistan ki. جی جناب, یہ آواز ہے حسن اور خوبصورتی کی, یہ آواز ہے صحت اور تندرستی کی, اور یہ آواز ہے شفا کی. جی جناب, تینوں بڑے شہروں ٹانک ڈیرا اور پہاڑ پور میں سننے والے تمام گرلز اینڈ بوائز, انکل اینڈ آنٹی, چاچا اینڈ چاچیز, مام اینڈ مامی, دادا اینڈ دادی, زین نانا اینڈ نانیز, آف کورس سبھی سننے والوں کو خلیل تھا بے شاوان کا سلام, ڈھیر ساری محبتیں, ڈھیر سارا پیار آپ سب کے نام. جناب, دن کے 4 بج چکے ہیں, جناب سپہر کے 4 بج چکے ہیں, اور 4 بجتے ہی جناب آپ کو اپنے ریڈیو اسٹیشن کے اوپر یہ آواز, کیسن کی آواز, خلیل تاب شاہوان کی آواز سننے کو ملتی ہے. آج تاریخ ہے, آج دن ہے منگل کا, 16 ربیع الثانی ہے, 29 ستمبر, اور اسو کی آج 14 تاریخ ہے. جی سامعین کرام, کیسے آپ سبھی لوگ؟ جناب امید یہی کرتا ہوں کہ میری طرح بالکل آپ بھی ہنستے ہوئے, مسکراتے ہوئے, کھلکھلاتے ہوئے, چہچہاتے ہوئے جناب اپنے خوبصورت دن کو بہت ہی خوبصورت طریقے سے انجوائے کر رہے ہوں گے جناب, اور اپنے دن کے اس وقت میں, اس ٹائم میں جناب چائے کے مزے کے ساتھ, کیونکہ جناب یہ ٹی ٹائم ہے, اور کیسن نیچرل پاکستان بھی آپ کی خدمت میں ٹی ٹائم لے کر آتا ہے, یعنی کیسن کا ٹی ٹائم شو آپ سن رہے ہیں, اور چائے کے, جی جناب, گرم گرم چائے. آنے والے دنوں میں جناب یہ الفاظ ہم استعمال کریں گے, کیونکہ جناب سردی کا موسم, اور موسم بدل گیا ہے بالکل پچھلے 2-3 دن سے, اچھا خاصا موسم, اور اسو کی بھی 14-15 تاریخ ہو گئی ہے, تو جناب سردی کے قریب جا رہے ہیں, اور کل سے آپ کو ہلکی ہلکی سی سردی بھی لگنا شروع ہو گئی ہوگی, اور دل کر رہا ہوگا کہ پنکھے کو بند کر دیں, اے سی کو تھوڑا سا نیچے لے آئیں, یعنی کہ اس کے ٹیمپریچر کو زیادہ کر دیں. تو جناب یہ علامات ساری اس بات کی ہیں کہ ہم گرمیوں سے نکل چکے ہیں اور سردی کی طرف, سردی آتی ہے تو پھر گرم گرم چیزیں, آج جناب مچھلی کھائیں گے, گرم گرم چیزیں, سوبتیں, اور یہ ساری چیزیں کھانے کا اصل مزہ گرمی میں, سردی میں ہوتا ہے, کیونکہ جناب سخت ٹیمپریچر میں, سردی کے موسم میں گرم گرم چیزیں, اور ان چیزوں کے اندر چائے کو ایک خاص مقام حاصل ہے. اور تو جناب آنے والے دن ہمارے اس ٹائم کو ہم بھرپور طریقے سے اسپینڈ کریں گے, کیونکہ گرم چائے کے ساتھ آپ یہ, جی جناب, ٹھنڈا قسم کا پروگرام انجوائے کریں گے. مجھے کہتے ہیں خلیل تاب جوان, اور آپ بھی ہمارے پروگرام کا حصہ بن سکتے ہیں. ہمارا نمبر نوٹ کر لیجئے, اور ہمارا نمبر ہے 03449363366. سامعین کرام, کیسن نیچرل پاکستان ایک ایسی کمپنی جو صرف کسی ایک فارمولے کے اوپر ٹکی ہوئی نہیں ہے کہ ہم نے طاقت پلس بنا لیا تو ہم نے بہت بڑا جو ہے 30 مار خان بن گئے ہم, اور ہم نے جو ہے بس آپ لوگوں کے لیے سب کچھ کر لیا. نہیں ہے, ہر قسم کی کیٹیگری کے لوگ اور ہر قسم کی پرابلمس کے لوگ جو بھی پرابلمس کو فیس کرتے ہیں, ہم ان پرابلمس کو جانتے ہیں, اور ان پرابلمس کے حوالے سے ہم پروڈکٹ یوں ہی آپ کو دیتے رہیں گے, جیسے طاقت پلس پروڈکٹ ہم نے آپ کو دی, جیسے ویٹ کم پیٹ کم پروڈکٹ ہم نے آپ کو دی, جیسے شفا درد آئل ہم نے آپ کو دیا, اور اس کے ساتھ ساتھ ہاضمہ کنٹرول سیرپ بھی ہم نے آپ کو پرووائڈ کیا, اور یہ ایسے پروڈکٹ ہیں جو آپ اپنے طور پر استعمال کر سکتے ہیں, کیونکہ جناب یہ نیوٹراسوٹیکل پروڈکٹ ہیں, یہ نیچرل آرگینک پروڈکٹ ہیں, جو آپ وداؤٹ اینی کنسلٹیشن اپنی بیماری کے لیے ان کو استعمال کر سکتے ہیں, اور جو گائیڈ لائن ہم آپ کو دے رہے ہوتے ہیں کہ ان کے مطابق آپ نے اس کو استعمال کرنا ہے, اس طریقے سے استعمال کرنا ہے, تو ڈیفینیٹلی آپ جو ہے بالکل جناب صحت مند ہو سکتے ہیں. شفا درد کو گرم کر کے استعمال کریں, جوڑوں کا درد, پٹھوں کا درد, کمر کا درد, جسم کا درد, کندھوں کا درد, موچ آ گئی ہے آپ کو, کچھ ایسا معاملہ ہو گیا ہے کہ جس سے جسم کا کوئی حصہ, کوئی پٹھا شدید درد میں مبتلا ہو گیا ہے, تو اس آئل کو گرم کیجئے گا, ٹھیک ہے جناب, نیم گرم کر کے آپ استعمال کریں گے, اور اس کو جذب اتنے تک مالش کریں کہ یہ جذب ہو جائے, تو آپ کا درد جاتا ہوا آپ کو نظر آئے گا. اسی طریقے سے ویٹ کم پیٹ کم کو نیم گرم پانی کے ساتھ ایک چمچ جو ہے آپ نے استعمال کرنا ہے کھانے سے, ناشتے سے قبل, اور ایک رات کو کھانے کے بعد. اسی طریقے سے طاقت پلس کو, اچھا جی طاقت پلس جو ہماری پروڈکٹ ہے,
बहुत ही पॉपुलर है इस वक्त आप लोगों के दरमियान और हर बंदा इसको ट्राई कर रहा है। तो वो लोग या वो खवातीन, ठीक है जनाब, जिनको दिन का काम बहुत ज्यादा होता है और उनको थकावट महसूस होती है, कमजोरी महसूस होती है, चक्कर आते हैं, तो वो सुबह नाश्ते से कबल जो है 2 चम्मच एक साथ दूध के साथ ले सकते हैं या 1 चम्मच सुबह और 1 शाम। इसी तरीके से मर्दों के लिए भी है कि जनाब जो दिन की मुशक्कत उनकी ज्यादा है, दिन का काम ज्यादा है, तो वो अर्ली मॉर्निंग जो है ब्रेकफास्ट से कबल आधा घंटा या 10 मिनट पहले जो है आप, या इतना कोई इतना वक्फे करने की जरूरत नहीं है, नाश्ते के लिए आप बैठे तो नाश्ते से कबल जो है पराठा खाने से कबल, टोस्ट खाने से कबल आप आधा गिलास दूध का या 1 गिलास दूध का लेकर उसमें ताकत प्लस को मिक्स कर सकते हैं और इसको इस्तेमाल कर सकते हैं, फौरी तौर पर आपको ताकत मिलती है। कल मैं ताकत प्लस के हवाले से आपको बता रहा था और शायद आपको इस चीज का इल्म ना हो कि दूध को हम क्यों पीते हैं, दूध को क्यों पिया जाता है। दूध को हम इसलिए पीते हैं कि उसके अंदर कैल्शियम होता है और दूध जो होता है वो हड्डियों को मजबूत करता है, ठीक है जनाब। हड्डियां, इससे जो हड्डियों का भुरभुरापन होता है ये खत्म होता है कैल्शियम। जब आप ऐसी चीज कोई खाएंगे जिसके अंदर कैल्शियम होगा, सिर्फ दूध नहीं, ऐसी चीज खाएंगे जिसके अंदर कैल्शियम होगा तो वो आपको हड्डियों को मजबूत करने का काम करेगा। ये हड्डियों के अंदर दर्द क्यों होता है, कैल्शियम की कमी होती है, विटामिन डी की कमी होती है और आपकी हड्डियां भुरभुराहट का शिकार हो जाती हैं, भुरना शुरू हो जाती हैं। तो इस सूरत हाल में जब कोई आप ऐसा सप्लीमेंट लेते हैं कि जिसके अंदर कैल्शियम हो तो आपको बहुत ज्यादा फायदा मिलता है। उस दिन मेरे साथ कोई एक आरजे इस्माइल शौक साहब बैठे हुए थे और उन्होंने कहा कि आपने जो सप्लीमेंट बनाया है इसके अंदर क्या कैल्शियम भी है। मैंने कहा बिल्कुल, कहते हैं वेरी गुड, ये तो बहुत अच्छा हो गया, ये तो बहुत चलेगा, क्योंकि आजकल जितनी भी खवातीन हैं जिनको भी जिस्म के दर्द होते हैं, हड्डियों के दर्द होते हैं, बुजुर्गों को, उनके सबके अंदर कैल्शियम की कमी होती है। तो अब आप सोच रहे होंगे कि कैल्शियम किस तरह मिलेगा। एक तो जब दूध के अंदर आप इसे इस्तेमाल करेंगे तो ऑलरेडी कैल्शियम होता है दूध के अंदर, लेकिन हम डिपेंडेंट नहीं है दूध के ऊपर। दूध हमने एक जरिया बना है कि उसके अंदर आपने हल करना है, अच्छे तरीके से पीना है, लेकिन ये बात नहीं है कि कैल्शियम जो है आपको दूध से मिलेगी। नहीं, केसन ताकत प्लस के अंदर जो अज्जा मौजूद हैं उनके अंदर एक इंग्रेडिएंट है सफेद तिल, ठीक है जनाब, सफेद तिल इसके अंदर मौजूद है। दूध से कई गुना ज्यादा कैल्शियम सफेद तिल के अंदर पाया जाता है, कई गुना ज्यादा, एक नहीं, दो नहीं, तीन नहीं, कई गुना ज्यादा कैल्शियम जो है वो सफेद तिल के अंदर पाया जाता है। व्हाइट सीसेम जो सीड्स होते हैं उनके अंदर पाया जाता है। तो सफेद तिल जो है वो अभी हमने, और हम अपने फार्मूले के अंदर इम्प्रूवमेंट लेके आ रहे हैं, इतना पॉपुलर हो रहा है तो चूंकि ज्यादा सेल हो रही है तो हमें ज्यादा बचत हो रही है, तो हम इसको मजीद बेहतर से बेहतर कर रहे हैं, ठीक है जरा, मजीद बेहतर से बेहतर। अभी मैंने इंस्ट्रक्शन दी हुई है कि इसके तिल जो है ना वो आपको नजर आने चाहिए, ताकि आप जिस तरह अखरोट, बादाम, पिस्ता, काजू और किशमिश जैसी चीजें अब आपको जब आप शेक बनाते होंगे तो आपको नजर आते होगा। अभी मैंने इंस्ट्रक्शन दी हुई है कि नेक्स्ट बैच जो है उसके अंदर सफेद तिल जो है ना वो जब हमारा कस्टमर, हमारा यूजर शेक बनाए, एनर्जी शेक बनाए, दूध के अंदर मिक्स करे तो तिल उसे सेपरेट से नजर आने चाहिए। तिलों का बड़ा फायदा है, दूध से कई गुना ज्यादा इसके अंदर कैल्शियम पाई जाती है, दूध से कई गुना ज्यादा। तो ये एक मुकम्मल सप्लीमेंट है हमारा, आपकी सेहत को, आपको सेहतमंद बनाने वाला, आपको खूबसूरत बनाने वाला। ये कहना गलत नहीं होगा कि ताकत प्लस जो है वो आपको खूबसूरत नहीं बनाता, कहते हैं कि आपकी 80% खूबसूरती जो है ना वो आपके खून से आती है। अगर आपका खून सेहतमंद है, खून अच्छा है, खून साफ है, तो जनाब आपकी खूबसूरती बढ़ चढ़कर आपकी स्किन के ऊपर आती है। सो ये प्रोडक्ट इस्तेमाल करने वाले जितने लोग भी हैं सेहतमंद तो हो रहे हैं, ताकत और तवनाई तो उनके अंदर आ रही है, जोश तो उनके अंदर बढ़ रहा है, उसके साथ साथ खूबसूरती को बढ़ता हुआ देखेंगे, वो अपने चेहरे के ऊपर ग्लो आता हुआ देखेंगे, वो अपने बालों को अच्छा होता हुआ देखेंगे, वो अपने नेल्स को अच्छा होता हुआ देखेंगे। ये एक कंप्लीट न्यूट्रिशनल सप्लीमेंट है जो आपकी तमाम नीड्स को पूरा करता है, केसन ताकत प्लस। जनाब, और मैं आपसे ये बात कह रहा था कि हम एक जगह टिके हुए नहीं हैं, हम एक फार्मूले के ऊपर टिके हुए नहीं हैं, बल्कि हमने हर सेगमेंट में आप लोगों के लिए कुछ खास बनाया है। जैसे कि हम नेचुरल कंपनी है, ऑर्गेनिक कंपनी है, और हमारी सोच विचार हमेशा उन इंग्रेडिएंट्स के ऊपर रहती है जो नेचुरल हैं,
कुदरत की अता है और हम उन्हें अपने प्रोडक्ट्स के अंदर इस्तेमाल करके आपको प्यारा से प्यारा बना सकते हैं। तो जाफरान की जब हम बात करते हैं, बहुत दफा मैंने आप लोगों के साथ इस प्रोडक्ट के ऊपर बात की है और हम वो पहली कंपनी है अल्हम्दुलिल्लाह। पिछले 5 सालों का आप रिकॉर्ड उठाकर देख लें, आपको मार्केट में कहीं पर किसी कंपनी का जाफरानी फार्मूला नजर नहीं आएगा सिवाय केसन का। तो हमारा केसन जाफरानी फार्मूला मौजूद है। जब आप क्रीम खोलते हैं तो क्रीम के ऊपर जाफरान पड़ा होता है, वो इसलिए हमने रखा हुआ है कि हम मिक्स करके भी आपको दे सकते हैं, लेकिन आपका एतमाद बढ़ाने के लिए, आपका केसन के ऊपर ट्रस्ट है लेकिन हम आपके एतमाद को और बढ़ाने के लिए, आपको विजिबल करने के लिए कि ये खालिस जाफरान है, आप उसे सूंघ सकते हैं, आप उसे महसूस कर सकते हैं और अपने हाथ की मदद से, उंगली की मदद से उसी जाफरान को क्रीम के अंदर मिक्स करके आप अपने चेहरे को कुदरती